श्रोता र हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेछौं लोक तथा आधुनिक गीतहरू। यस कार्यक्रमको पर्खाइमा बसेर सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत अभिवादन। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ अनिल फागुको सुरमा कार्यक्रमको यो प्रथम गीत। शब्दकार भानु ओली तथा संगीत कलाकार स्वयंको।

0: श्रोताले यति अञ्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप मजबुत बनाउन आज पेरिसमा फ्रान्सका प्रमुख व्यापारिक नेताहरूसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ। G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि 5 दिने मध्य प्रदेश र उडिसाको भ्रमण गर्दै हुनुहुन्छ। झारखण्डमा राज्यसभाका 2 सिटका लागि मतदान जारी छ र युवा मामिला तथा खेल मन्त्री मनसुख मण्डाविया विगत 1 दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल जस्ता क्षेत्रहरूमा युवाहरूका लागि अवसरहरू विस्तार गरेको बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप बलियो बनाउने प्रयासको एक भागको रूपमा आज पेरिसमा फ्रान्सका प्रमुख व्यापारिक नेताहरूसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले सेन्ट गोबेनका अध्यक्ष र मुख्य कार्यकारी अधिकारी बेनोइट बाजिनसँग छलफल गर्नुहुनेछ, जसमा हरित उत्पादन र स्थायी बुनियादी ढाँचाबारे छलफल केन्द्रित रहनेछ। उहाँले स्मार्ट मोबिलिटी र रेल आधुनिकीकरणमा सहयोगको सम्भावनाको पत्तो लगाउन एल्स्टमका मुख्य कार्यकारी अधिकारीलाई पनि भेट गर्नुहुनेछ। तकनिकीको क्षेत्रमा प्रधानमन्त्री श्री मोदीले मिस्ट्रल एआईका सह संस्थापक तथा मुख्य कार्यकारी अधिकारी आर्थर मेन्ससँग कृत्रिम बुद्धिमत्ता, नवीनता र जिम्मेवारी पूर्ण एआई गवर्नेन्स बारे अन्तर्क्रिया गर्नुहुनेछ।
2: प्रधानमंत्री अपनी चर्चाओं की शुरुआत सेंट गोबा के चेयरमैन और सीईओ बनवा बेजा के साथ करेंगे, जिसमें मुख्य रूप से ग्रीन मैन्युफैक्चरिंग और टिकाऊ बुनियादी ढांचे पर ध्यान केंद्रित किए जाने की उम्मीद है। वह स्मार्ट मोबिलिटी और रेल आधुनिकीकरण के क्षेत्र में सहयोग की संभावनाओं को तलाशने के लिए एल्स्टॉम के सीईओ से भी मुलाकात करेंगे। प्रौद्योगिकी क्षेत्र में प्रधानमंत्री आर्टिफिशियल इंटेलिजेंस, नवाचार और जिम्मेदार एआई गवर्नेंस पर मिस्टाल एआई के सह संस्थापक और सीईओ आर्थर मेंज के साथ बातचीत करेंगे। इन बैठकों का समापन सीएमए सीजीएम ग्रुप के चेयरमैन और सीईओ सादे के साथ होगा, जहां समुद्री व्यापार, बंदरगाहों के आधुनिकीकरण और मजबूत वैश्विक आपूर्ति श्रृंखलाओं पर चर्चा होने की उम्मीद है। ये बैठकें भारत और फ्रांस के बीच बढ़ते आर्थिक संबंधों को रेखांकित करती है। आकाशवाणी समाचार के लिए पेरिस, फ्रांस से महेश सोपड़े।
1: G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासका लागि आह्वान गर्नुभएको छ। उहाँले भन्नुभएको छ, एआईको वास्तविक सफलता मिसिनको क्षमतामा नभएर आम मानिसलाई सशक्त बनाउनुमा निहित छ। एआईले शिक्षा र नवीनतालाई बढावा दिन सक्ने तर गलत सूचना, डिप फेक र साइबर खतराबाट बाल बालिकालाई जोगाउन प्रभावकारी सुरक्षा उपायहरू आवश्यक रहेको बताउनुभयो। उहाँले सबै देशका लागि एआई तकनिकको पहुँच समान र लोकतान्त्रिक हुनुपर्ने उल्लेख गर्नुभयो। उहाँले डिप फेक, साइबर ठगी र गलत सूचना नियन्त्रणका लागि वैश्विक सहयोग बढाउनु पर्ने कुरामाथि पनि जोर दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ब्रिटेन व्यापक आर्थिक एवं व्यापार सम्झौता यस वर्षको 15 जुलाईदेखि लागू हुने बताउनु भएको छ। यसले भारत र ब्रिटेन माझ द्विपक्षीय व्यापार र निवेशलाई उल्लेखनीय रूपमा बढाउनेछ। एक सामाजिक पोस्टमा प्रधानमन्त्री मोदीले भन्नुभएको छ, यस सम्झौताले भारतीय कृषकहरू, श्रमिकहरू, एमएसएमईहरू, स्टार्टअपहरू र नवप्रवर्तकहरूका लागि धेरै अवसरहरू खोल्नेछ र विकसित भारत 2047 को लक्ष्य हासिल गर्नुमा अर्थपूर्ण

0: योगदान दिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत 2400 करोड रुपियाँको प्रोत्साहन राशि वितरित गर्नुहुनेछ। नयाँ दिल्लीमा यस योजनाको बारेमा मिडियालाई जानकारी गराउनुहुँदै श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मंडाविया गत वर्ष अगस्तदेखि पीएम वीबीआईवाई अन्तर्गत 63 लाख भन्दा अधिक कर्मचारीहरूलाई औपचारिक कार्यबलमा ल्याइएको उल्लेख गर्नुभयो, जसमा लगभग 30% महिलाहरू रहेको बताउनुभयो। उहाँले यस योजना अन्तर्गत प्रोत्साहित गरिएका 80% भन्दा अधिक प्रतिष्ठानहरू साना उद्यमहरू हुन्, जसमा 25% कम श्रमिकहरू छन्। यो समाचार आकाशवाणी बाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोशल मिडिया ह्यान्डल @AIR खरसाङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
2: हर घर सूर्य घर।
0: अब रहल समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि मध्यप्रदेश र उडिसाको 5 दिने भ्रमणमा हुनुहुन्छ। उहाँको भ्रमणको पहिलो दिन आज इन्दौर हवाई अड्डामा उहाँको भव्य स्वागत प्रदेशका राज्यपाल मंगुभाइ पटेल र मुख्यमन्त्री डाक्टर मोहन यादवले गर्नुभयो। इन्दौरमा राष्ट्रपति द्रौपदी मुर्मूले बैतुलमा आध्यात्मिक जागृतिद्वारा आदिवासी समुदायको सशक्तिकरण कार्यक्रममा भाग लिनुभयो। उहाँले ब्रह्म कुमारीले गरेको पहलको प्रशंसा गर्दै यसले आदिवासी समुदायलाई देशको विकासमा महत्वपूर्ण भूमिका खेल्दै गरेको बताउनुभयो। उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उद्धृत गर्दै भारत केवल भूमिको टुक्रा होइन तर एक जीवित राष्ट्र हो भनी बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो गृह राज्यको 2 दिवसीय भ्रमणमा भोलि दिउँसो उडिसा जानुहुनेछ। एक रिपोर्ट।
3: 2047 विकसित भारत बनाने के लिए हम सोचे हैं। पूर्वतन प्रधानमंत्री अटल बिहारी वाजपेयी कहते थे, ये देश एक जमीन का टुकड़ा नहीं है, जीता जागता राष्ट्र पुरुष है। राष्ट्र पुरुष का प्रत्येक अंग हिमालय से लेकर के कन्याकुमारी तक अक्षत होना चाहिए, क्षति नहीं होना चाहिए। ऐसे ही ये भारत में रहने वाले जनता, कोई भी समाज पीछे ना रह जाए।
0: झारखण्डमा राज्यसभाका 2 सीटका लागि मतदान जारी छ, जसमा झारखण्ड मुक्ति मोर्चाका उम्मेद्वार वैद्यनाथ राम, कंग्रेस उम्मेद्वार प्रणव झा र स्वतन्त्र उम्मेद्वार परिमल नाथवानी चुनावी मैदानमा छन्। केन्द्र सरकारले वित्त वर्ष 2026-27 26,000 किलोमिटर ग्रामीण सड़क निर्माण गर्नेछ। ग्रामीण विकास मन्त्रालय अनुसार प्रधानमन्त्री ग्रामीण सड़क योजना र सम्बन्धित ग्रामीण सम्पर्क पहलहरू अन्तर्गत ग्रामीण सड़कहरूको निर्माणका लागि 18,900 करोड रुपियाँ भन्दा अधिक आवंटन गरिएको छ। कलकत्ता उच्च न्यायालयले आज पश्चिम बंगाल विधानसभाका अध्यक्ष रथिन्द्र बोसको निर्णयमा कुनै पनि अन्तरिम राहत दिनदेखि अस्वीकार गरेको छ, जसमा तृणमूल कंग्रेसका विधायक रीता व्रत बनर्जीलाई विधानसभामा विपक्षी दलको नेताको रूपमा नियुक्ति गरिएकोलाई चुनौती दिएको थियो। युवा तथा खेल मामिला मन्त्री मनसुख मंडाविया विगत 1 दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल, स्वास्थ्य र नागरिक सहभागिता को क्षेत्र में युवाहरूका लागि अवसरहरूमा विस्तार गरिरहेको बताउनु भएको छ। एक राष्ट्रीय दैनिकमा प्रकाशित लेखमा मन्त्री महोदयले देशका युवाहरूलाई अमृत पुस्ता बताउनु भएको छ, जसले वर्ष 2047 विकसित भारतको यात्राको नेतृत्व गर्नेछ। उहाँले अझ भन्नुभएको छ, यो लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको दृढ विश्वासलाई प्रतिबिम्बित गर्दछ। यो समाचार हाम्रो युट्युब च्यानल @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब मुख्य समाचार एकचोटि फेरि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप मजबुत बनाउन आज पेरिसमा

फ्रान्सका प्रमुख उद्यमीहरूसँग एउटा उच्च स्तरीय बैठक गर्नुहुनेछ। जी सात शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासको आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि पाँच दिने मध्य प्रदेश र उडिसाको भ्रमण गर्दै हुनुहुन्छ। झारखण्डमा राज्यसभाका दुई सिटका लागि मतदान जारी छ र युवा अनि खेल मामिला मन्त्री मनसुख मंडावियाले विगत एक दशकमा भारतले शिक्षा कौशल

0: भारत बाँकी मामिलाहरूमा वार्ता मार्फत स्थायी अन्तिम सम्झौतामा पुग्ने आशा गर्दछ भने बताउनुभयो। प्रधानमन्त्रीले विषयमा G7 शिखर सम्मेलनमा नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पुनर्निर्माण विषयक आउटरिच सत्रलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो, एक अन्तर सम्बन्धित संसारमा जहाँ ऊर्जा, खाद्य, स्वास्थ्य, साइबर सुरक्षा र आर्थिक सुरक्षा एक अर्कासँग जोडिएका छन्, मानवताको प्रगति र समृद्धिको लागि अन्तर्राष्ट्रिय साझेदारी निर्माण आवश्यक छ। उहाँले अनिश्चित संसारमा व्यापार र प्रविधिलाई सागुडो स्वार्थका लागि प्रयोग गरिँदैछ, जसले गर्दा अन्तर्राष्ट्रिय रूपमा विश्वासको कमी भइरहेको बताउनुभयो। कोविड महामारीबाट सिकेका पाठहरू उद्धृत गर्नुहुँदै उहाँले देशहरूलाई विश्वव्यापी साझेदारीमा विश्वास र पारदर्शिता निर्माणमा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो। अन्तर्राष्ट्रिय सहयोगको लागि भारतको दृष्टिकोण साझा गर्नुहुँदै प्रधानमन्त्रीले भारतले सधैँ मानवता सर्वोपरिको सिद्धान्त पालना गरेको र यो दर्शन यसको प्रयासको केन्द्रमा रहेको, चाहे त्यो अन्तर्राष्ट्रिय सौर्य गठबन्धन होस्, विपद प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन होस्, ग्लोबल बायोफ्युल गठबन्धन होस्, मिशन लाइफ वा एक पेड़ मा के नाम अभियान होस् भनी बताउनुभयो। उहाँले यो समावेशी दृष्टिकोणले भारतलाई विश्वका विभिन्न भागहरूमा प्राकृतिक प्रकोपहरूको समयमा पहिलो प्रतिक्रियाकर्ता बनाएको छ, चाहे त्यो श्रीलंकामा चक्रवात होस्, अफगानिस्तानमा भूकम्प होस्, मोजाम्बिकामा बाढी होस् वा जमैकामा आन्धी होस् भनी बताउनुभयो। भारतको समावेशी र दिगो विकास यात्राको बारेमा बोल्नुहुँदै प्रधानमन्त्रीले सर्वजन हिताय सर्वजन सुखाय सबैको कल्याण र खुशीको मन्त्रले वित्तीय समावेशीकरण, स्वास्थ्य सुरक्षा, डिजिटल पहिचान, प्रविधिमा आधारित सशक्तिकरण र महिला नेतृत्वको विकासलाई प्रवर्धन गर्न प्रशंसनीय परिणामहरू दिएको बताउनुभयो। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारीहरू केवल दाता प्राप्तकर्ता दृष्टिकोण भन्दा बाहिर गएर एकता र समतामूलक साझेदारीतर्फ अघि बढ्नुपर्ने विषयमा जोड दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय कानूनहरूको सम्मानको कमी अन्तर्राष्ट्रिय एकता निर्माणको लागि सबैभन्दा ठूलो बाधा रहेको र यसलाई प्राथमिकतामा सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले शान्ति र स्थिरता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारीमा संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्रीले धेरै विश्व नेताहरूसँग द्विपक्षीय बैठकहरू पनि गर्नुभयो। G7 शिखर सम्मेलनको क्रममा श्री मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट गर्नुभयो। दुवै प्रधानमन्त्रीले भारत क्यानाडा सम्बन्धमा आएको सकारात्मक गतिलाई स्वागत गर्नुभयो र मार्च 2026 प्रधानमन्त्री कार्नीको सफल भारत भ्रमणपछि भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। दुवैले आगामी रणनीतिक साझेदारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। भारतीय र क्यानाडाका अर्थतन्त्रहरू बीचको पूरकतालाई प्रकाश गर्नुभयो र विश्वव्यापी ऊर्जा र खाद्य सुरक्षालाई सुदृढ पार्न बलियो र भरपर्दो आपूर्ति श्रृङ्खलाको महत्वमा जोड दिनुभयो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 711 কিলোহার্টজ এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন শুনবেন গান পরম্পরা। গান পরম্পরায় আজ শুনবেন খেয়াল পণ্ডিত কুমার গন্ধর্ব, রাগ ভীম পলাশী।

अच्छा हिन्दीमा वार्त 4:30 कार्यक्रम शिक्षा ज्योति, त्यसरी नै 5:05 सुन्नुहुनेछ फौजी कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ।

0: स्पॉटलाइट। 10 बजे 38 मिनट में सभा को अंतमा कार्यक्रम आज का फनकार। अब समय भएको छ प्रादेशिक समाचारको।
1: यो आकाशवाणी खरसाङ हो। अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। पश्चिम बंगाल विधानसभाको बजेट सत्र आजदेखि राज्यपाल आरएन रविको अभिभाषणका साथ सुरु भएको छ। विधानसभामा राज्यपाल आरएन रविले गोर्खाल्यान्ड समस्याको स्थायी राजनीतिक समाधान गरिने उल्लेख गर्नुभएको छ। टीएमसीका विद्रोही विधायक रितव्रत बेनर्जीलाई विधानसभामा विपक्षको नेता बनाउने विषयमाथि रोक लगाउने टीएमसीको याचिकालाई उच्च अदालतद्वारा अस्वीकार। संसदको श्रम वस्त्र तथा कौशल अनि याचिका सम्बन्धित दुई संसदीय स्थायी समितिका सदस्यहरूको दार्जिलिङ भ्रमण। चुनावपछि राज्यमा केन्द्रीय बलहरूको तैनातीमा ठूलो कटौती। अब समाचार विस्तारमा। पश्चिम बंगाल विधानसभाको बजेट सत्र राज्यपाल आरएन रविको अभिभाषणका साथ आजदेखि सुरु भएको छ। भारतीय जनता पार्टी नेतृत्वको सरकारको यो पहिलो बजेट अधिवेशन हो। आफ्नो अभिभाषणमा राज्यपाल महोदयले मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकारको प्रशंसा गर्दै राज्यको सर्वाङ्गीण विकास, आम मानिसहरूको सुरक्षा समृद्धिका लागि प्राथमिकताका साथ सरकारले काम गर्ने बताउनुभयो। उहाँले देशको एकता, सुरक्षा र समृद्धिका लागि सरकार प्रतिबद्ध रहने बताउनुभयो। उहाँले भन्नुभयो,
2: that with resolute commitment to national integrity, prosperity and national security, the new government under the leadership of Honorable Chief Minister Sri Shubhendu Adhikari will pursue the path of all-round development of the state and welfare of the people, ensuring peace and prosperity for all, irrespective of caste, creed or religion.
1: उहाँले नयाँ भाजपा सरकार समक्ष धेरै चुनौतीहरू रहे तापनि राज्यका मानिसहरूको आकांक्षालाई पूरा गर्ने तथा वञ्चित वर्गको कल्याणका लागि सरकारको प्रतिबद्धतालाई दोहोर्याउनुभयो। उत्तर बंगालको विकासलाई प्राथमिकता दिने भन्दै चिया उद्योगलाई पुनरुद्धार गरिने बताउनुभयो।
2: with a special focus on North Bengal. To rejuvenate old and poorly performing tea gardens in North Bengal, steps will be taken by my government for introducing replantation programs and high-yielding, climate-resilient tea varieties. Aiming to ensure global demand and premium prices, sustainable cultivation of tea will be encouraged. The global brand of Darjeeling tea will be strengthened with a strict GI enforcement and anti-counterfeiting measures.
1: उहाँले भन्नुभयो, देशको सुरक्षा तथा अवैध अनुप्रवेशलाई रोक्न बीएसएफलाई 85.76 एकड भूमि आवंटित गरिसकिएको छ। उहाँले अवैध घुसपेठलाई डिटेक्ट डिपोर्ट अर्थात चिन्हित गर्ने तथा फिर्ता पठाउने काम सुरु भएको बताउनुभयो। उहाँले कानूनको राज कायम गरिने तथा महिला र बालिकाहरू विरुद्धको हिंसाप्रति शून्य सहिष्णुताको नीति सरकारले अपनाउने बताउनुभयो। उहाँले आम जनताको सुरक्षा र मर्यादालाई कायम राखिने, हिंसा, भ्रष्टाचार, दादागिरी, गुण्डागिरी, आपराधिक सिन्डिकेटहरूको अन्त गरिने बताउनुभयो। उहाँले जनताको गुनासोहरूको त्वरित समाधान गरिने, अवैध अतिक्रमणहरूलाई हटाइने, धार्मिक स्वतन्त्रता कायम गरिने अनि भारतीय न्याय संहिता पूर्ण रूपले लागू गरिने बताउनुभयो। उहाँले गोर्खाल्यान्डको उल्लेख गर्दै दीर्घकालिक यस समस्याको स्थायी राजनीतिक समाधान गरिने बताउनुभयो। यसका लागि सबै सम्बन्धित पक्षहरूसित कुराकानी गरी स्थायी समाधान सरकारले निकाल्ने भनी बताउनुभयो।
2: My government is committed to arriving at a permanent political solution to the long-drawn Gorkha land issue through negotiations with all the stakeholders.
1: उहाँले केन्द्र सरकारका सबै योजनाहरू अब राज्यमा लागू हुने पनि बताउनुभयो। गोर्खाल्यान्ड समस्याको स्थायी राजनीतिक समाधानको बजेट सत्रमा राज्यपालको अभिभाषणमा उल्लेखलाई पहाडका प्राय सबै दलका नेताहरूले अत्यन्त महत्वपूर्ण तथा सार्थक परिणामकारी बताएका छन्। सबै दलहरूले राज्यपालको अभिभाषणमा समस्याको स्थायी समाधानको उल्लेखको स्वागत गरेका छन्। भाजपाले आफ्नो चुनावी वाचामा स्थायी राजनीतिक समाधान पीपीएसको कुराको उल्लेख गरेको थियो। तृणमूल कंग्रेसमा विद्रोही गुटका 60 भन्दा बढी विधायकहरूले अलग गुट बनाएको तथा विधानसभा अध्यक्ष रथिन्द्र बोसले मान्यता दिएकोलाई चुनौती दिँदै कोलकाता उच्च अदालतमा टीएमसीले दायर गरेको मुद्दामा अदालतबाट पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई ठूलो झट्का लागेको छ। यसका साथै टीएमसीका विद्रोही विधायक ऋतव्रत बनर्जी अब नेता विपक्ष भएका छन्। टीएमसी विधायक शोभन देवले ऋतव्रतलाई नेता विपक्ष बनाइएकोलाई अदालतमा चुनौती दिएका थिए तथा तत्काल रोक लगाउने माग गरेका थिए। अदालतले यस मागलाई अस्वीकार गर्दै यस मुद्दामा अघिल्लो सुनवाई 28 जुलाईको दिन गरिने आदेश दिएको छ। यसरी विधानसभामा टीएमसीका विरोधी गुटहरूबाटै ऋतव्रत बनर्जी नेता विपक्ष रहनेछन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोशल मिडिया ह्यान्डल @xaiarnews खरसाङ र फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कंग्रेस नेत्री ममता ब्यानर्जीको सुरक्षा व्यवस्थामा परिवर्तित गरिएको छ। उहाँका पुराना पीएसओ सुरक्षाकर्मीहरूलाई हटाइएको छ तथा नयाँ पीएसओ सुरक्षाकर्मीहरूलाई तैनात गरिएको छ। संसदीय स्थायी समिति श्रम वस्त्र तथा कौशल विकासको एक दल यसका अध्यक्ष कर्नाटकका पूर्व मुख्यमन्त्री एवं लोकसभा

0: सांसद बासो राज बुम्बई को अगुवाई में हिजो दार्जिलिंग को कतिपय चिया बगानहर को भ्रमण गरी चिया श्रमिकहर को समस्या को प्रत्यक्ष जानकारी लिए। यस संसदीय दल में 11 जना सांसद पहाड़ भ्रमण गरेका थिए। उहाँहरूले चिया बगान एलआईसी एफसीआई अथवा अन्य कुनै पनि क्षेत्र में श्रमिकहर को समस्या जस्तै न्यूनतम ज्याला पीएफ ग्रेजुटी श्रमिकहरुको स्थितिको जानकारी लिनुभयो। यस समितिको सदस्य अलिपुरद्वारका भाजपा सांसद मनोज तिग्गा पनि भ्रमणमा आउनु भएको थियो। उहाँले बताउनुभयो
1: एलआईसी होस् एफसीआई होस् आइडिपी आइपिएफ होस् त्यहाँनिर के सुविधा दिन्छ भारतवर्षमा श्रमिकले त्यो पाउने अधिकार चाहे त्यो मिनिमम वेज होस् या हेल्थ फेसिलिटिज हो या एसएस जो तपाईँको एलआईसी इन्सुरेन्स होस् कसरी के पाउँछ यो विषयमा विस्तृत जानकारी दिन्छ र जहाँ जहाँ यो कमी कमजोरीहरू छ उहाँको रिपोर्ट बनाएर हामीले सम्बन्धित स्टेट गभर्मेन्ट र राज्य गभर्मेन्टलाई दिन्छौँ।
0: याचिकाहरूबारे संसदको स्थायी समितिका सदस्यहरूले आज खरसाङमा एउटा बैठक गरे। संसदमा देशभरिबाट उठाइएका विभिन्न मुद्दाहरूको समाधान के कति भयो भन्ने विषयको जानकारी लिन अहिले घरी पीएससी पिटिसन्सका सदस्यहरू देशका विभिन्न भागहरूमा भ्रमण गरिरहेका छन्। बैठकमा एमएसएमई पुनर्वास संरचनाको कार्यान्वयन देशका साना मध्यम उद्योगका लागि प्रभावी गरी रहेका ब्याङ्क सम्बन्धित मुद्दाहरूमाथि पनि छलफल गरियो। दार्जिलिङका लोकसभा सांसद राजु बिष्टले यो जानकारी दिएका हुन्। राजु बिष्ट पनि यस समितिका एक सदस्य हुन्। उनले बताए अनुसार यस सम्बन्धित अन्य मुद्दाहरूबारे पछि समितिले छलफल गर्ने तथा समाधानका लागि शीर्ष स्तरमा रिपोर्ट पुर्याउने बताउनुभयो। यो समितिका अध्यक्ष लोकसभा सांसद चन्द्रप्रकाश जोशी पनि आउनु भएको छ। पश्चिम बंगालमा केन्द्रीय सुरक्षा बलहरूको तैनातीमा ठूलो कटौती गरिएको छ। अब 500 कम्पनीहरूलाई घटाएर केवल 150 कम्पनी राज्यमा राखिएको छ। मुख्य समाचार एकचोटि फेरि। पश्चिम बंगाल विधानसभाको बजेट सत्र आजदेखि राज्यपाल आरएन रविको अभिभाषणका साथ शुरू भएको छ। विधानसभामा राज्यपाल आरएन रविले गोर्खाल्यान्ड समस्याको स्थायी राजनीतिक समाधान गरिने बताउनु भएको छ। टीएमसीका विद्रोही विधायक रितव्रत ब्यानर्जी विधानसभाको विपक्षी नेता रहनुहुनेछ। संसदको श्रम वस्त्र तथा कौशल अनि याचिका सम्बन्धित दुई संसदीय स्थायी समितिका सदस्यहरू दार्जिलिङ भ्रमणमा। चुनावपछि राज्यमा केन्द्रीय बलहरूको तैनातीमा ठूलो कटौती। समाचार अहिलेलाई पूरा भयो। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: शुरूमा मुख्य समाचार प्रधानमन्त्रीद्वारा भिवाटेक 2026 शिखर सम्मेलनमा सम्बोधन राष्ट्रपतिको आजदेखि मध्य प्रदेश र ओडिशाको पाँच दिने भ्रमण सरकारले पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको दियो जानकारी संयुक्त राज्य अमेरिका र इरान बीच ऐतिहासिक समझदारी पत्र भयो लागू अनि फिफा विश्वकपमा आज चेकियाको दक्षिण अफ्रिकासँग अनि स्विजरल्याण्डको बोस्निया र हर्जगोविनासँग सामना प्यारिसमा आयोजित भिवाटेक 2026 शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले डिजिटल भुक्तानी वित्तीय समावेशीकरण शिक्षा स्वास्थ्य सेवा र कृषि जस्ता क्षेत्रहरूमा भारतको द्रुत प्रविधि संचालित रूपान्तरणलाई प्रकाश पार्नुभयो श्री मोदीले भारतले अन्तरिक्ष प्रविधि र आणविक ऊर्जामा उपलब्धिहरू मार्फत मानव क्षमताको सीमा विस्तार गरिरहेको बताउनुभयो यसै गरी प्रधानमन्त्रीले आज प्यारिसमा फ्रान्सेली उद्योगका अग्रणी नेताहरूसँग भेटघाट गर्नुभयो जसमा उत्पादन आर्टिफिशियल इन्टेलिजेन्स दिगोपन र समुद्री पूर्वाधारमा केन्द्रित छलफलहरू भए बैठकहरूपछि आकाशवाणीसँग कुरा गर्दै शीर्ष कार्यकारीहरूले भारतमा बढ़दो अवसरहरूमाथि प्रकाश पार्नुका साथै देशसँग गहिरो संलग्नताको योजना घोषणा गरे एक रिपोर्ट
1: सेंटकोमा के चेयरमैन और सीईओ बेनवा बेजा ने कहा कि भारत एशिया प्रशांत क्षेत्र के लिए एक बड़े विनिर्माण और निर्यात केंद्र के रूप में उभर रहा है मिस्त्राल एआई के सीईओ आर्थर मेंच ने कहा कि कंपनी भारतीय भाषाओं के लिए सहयोग बढ़ाने एआई अनुसंधान साझेदारी का विस्तार करने और संप्रभु एआई पर गहरा सहयोग तलाशने की इच्छुक है सीएमए सीजीएम के चेयरमैन और सीईओ रडाल्फ सादे ने कहा कि भारत हरित जहाज निर्माण के केंद्र के रूप में तेजी से विकसित हो रहा है महेश सोपड़े आकाशवाणी समाचार पेरिस फ्रांस
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्य प्रदेश र ओडिशाको पाँच दिने भ्रमण शुरू गर्नुभएको छ आफ्नो भ्रमणको पहिलो दिन उनी प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजित आध्यात्मिक जागरण मार्फत आदिवासी समुदायको सशक्तिकरण शीर्षकको कार्यक्रममा भाग लिन बेतुल आइपुग्नु भएको छ राष्ट्रपतिले भेलालाई सम्बोधन गर्दै आदिवासी समुदायलाई सशक्त बनाउने उद्देश्यले आयोजित सम्मेलन यस क्षेत्रका लागि मात्र नभई सम्पूर्ण देश र समाजका लागि महत्वपूर्ण रहेको बताउनुभयो राष्ट्रपति भोलि दिउँसो ओडिशाको भ्रमणमा जानुहुनेछ उहाँ मयूरभंज जिल्लाको रैरङपुरको भ्रमणको क्रममा एम्स भुवनेश्वरद्वारा आयोजित स्वास्थ्य शिविरमा भाग लिनुका साथै लाभार्थीहरू र डाक्टरहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ संवाददाताद्वारा एक रिपोर्ट
2: रैरिंगपुर में राष्ट्रपति एम्स भुवनेश्वर द्वारा आयोजित एक हेल्थ कैंप का दौरा करेंगी वो एक बड़े इंटीग्रेटेड ग्रामीण पाइप आधारित जलपूर्ति प्रोजेक्ट को भी देश के समर्पित करेगी जिससे कुसुमी ब्लॉक के अंतर्गत खनन से प्रभावित 100

0: 13 गांव को फायदा होगा। इस दौरान कई अहम सार्वजनिक बुनियादी ढांचा प्रोजेक्ट्स का भी उद्घाटन किया जाएगा। इस दौरे के एक अहम बात यह है कि राष्ट्रपति रायरंगपुर में उड़ीसा सरकार के 2 साल पूरे होने के उपलक्ष्य में आयोजित एक भव्य सार्वजनिक कार्यक्रम में प्रधानमंत्री नरेंद्र मोदी के साथ शामिल होगी। दोनों नेता कई विकास प्रोजेक्ट्स का उद्घाटन और शिलान्यास करेंगे। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
1: गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भारतका लागि संयुक्त राज्य अमेरिकाका राजदूत सर्जियो गोरसँग भेट गर्नुभयो। श्री गोरले सामाजिक सञ्जाल पोस्टमा दुई नेताले आतंकवाद विरूद्ध लड्न, लागू पदार्थ र अवैध लागू औषधबाट नागरिकहरूलाई जोगाउन, सीमा सुरक्षित गर्न र अपराधीहरूलाई न्यायको कटघरामा ल्याउने कुरा सुनिश्चित गर्न दुई देश बीचको सहकार्यलाई सुदृढ पार्ने विषयमा फलदायी छलफल भएको बताउनुभयो। केन्द्र सरकारले आर्थिक वर्ष 2026-27 26,000 किलोमिटर भन्दा बढ़ी ग्रामीण सड़कहरू निर्माण गर्नेछ। ग्रामीण विकास मन्त्रालयका अनुसार प्रधानमन्त्री ग्राम सड़क योजना र सम्बन्धित ग्रामीण सम्पर्क पहलहरू अन्तर्गत ग्रामीण सड़कहरूको निर्माणको लागि 18,900 करोड़ रूपियाँ भन्दा बढ़ी छुट्याइएको छ। ग्रामीण सड़क सम्पर्क परियोजनाहरूको प्रगति मूल्यांकन गर्न उच्चस्तरीय समीक्षा बैठक आयोजना गरिएको थियो। बैठकमा आन्ध्र प्रदेश, बिहार, छत्तीसगढ़, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, राजस्थान लगायत धेरै राज्यका वरिष्ठ अधिकारीहरूले भाग लिएका थिए। सचिवले बाँकी रहेका सबै सम्पर्कविहीन बस्तीहरूलाई सम्पर्क प्रदान गर्न विशेष जोड़ दिए। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आइतबार हुने नीट यूजी पुनः परीक्षाको तयारीको मूल्यांकन गर्न आज उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। मन्त्रीले परीक्षा प्रक्रियामा इमानदारी, पारदर्शिता र दक्षताको उच्चतम मापदण्ड कायम राख्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। उहाँले सबै सम्बन्धित अधिकारीहरूलाई सतर्क रहन र पुनः परीक्षाको स्वतन्त्र र निष्पक्ष सञ्चालनको लागि आवश्यक सबै व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले सबै रिफाइनरीहरू पर्याप्त कच्चा तेलको भण्डार सहित उच्च क्षमतामा सञ्चालनमा भएको र पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको जानकारी दिएको छ। पश्चिम एशियामा हालैका विकास क्रमहरूमा आज नयाँ दिल्लीमा अन्तर मन्त्रीस्तरीय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले विगत 3 दिनमा 1,36,000 करोड़ एलपीजी सिलिण्डर बुकिङ प्राप्त भएको छ भने 1,47,000 करोड़ सिलिण्डर प्रदान गरिएको बताउनुभयो।
2: हमारी रिफाइनरीज ऑप्टिमम कैपेसिटी पर वर्क कर रही हैं। रिटेल आउटलेट्स पर और डिस्ट्रीब्यूटरशिप्स पर ऑपरेशन नॉर्मल है। एलपीजी बैकलॉग घटकर 3.1 डेज हो गया है। पिछले 3 दिनों में 1.36 करोड़ बुकिंग्स के अगेंस्ट 1.47 करोड़ डिलीवरीज की गई हैं और मार्च से लेकर अब तक 10.02 लाख पीएनजी कनेक्शंस गैसिफाई किए गए हैं। 3.22 लाख कनेक्शंस के लिए एडिशनल इंफ्रास्ट्रक्चर क्रिएट किया गया है।
1: अल्पसंख्यक मामिला मन्त्री किरेन रिजुजूले आज नयाँ दिल्लीमा हज समीक्षा बैठक 2027 को अध्यक्षता गर्नुभयो। उहाँले समीक्षा बैठकपछि संचारकर्मीलाई जानकारी दिँदै हज 2026 भारतको इतिहासमा सबैभन्दा सफल हज भएको बताउनुभयो। उहाँले भारतले हज 2026 को लागि साउदी अरेबियाको हज र उम्रा मन्त्रालयबाट 2 लबेतुम पुरस्कार प्राप्त गरेको र सरकारले हज 2027 को लागि चाँडै नयाँ हज नीति घोषणा गर्ने उल्लेख गर्नुभयो। संयुक्त राज्य अमेरिका र इरान बीचको एक ऐतिहासिक समझदारी पत्र लागू भएको छ। यसले लगभग 4 महिनादेखि चलिरहेको प्रत्यक्ष द्वन्द्वलाई तत्काल अन्त्य गर्दै व्यापक शान्ति सम्झौताको लागि वार्ताको लागि 60 दिनको समय सीमा खोलेको छ। स्विजरल्याण्डमा योजनाबद्ध बैठक अघि इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको 14 बुँदे सम्झौताले तत्काल युद्ध विराम स्थापना गर्दै दुवै पक्षलाई शत्रुतापूर्ण कार्यहरूबाट टाढा रहन प्रतिबद्ध गर्नुका साथै इरानको आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षा मुद्दाहरूमा लामो समयदेखि चलिरहेको विवादहरूलाई सम्बोधन गर्न एक रूपरेखा प्रस्तुत गर्दछ। सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकाले इरान वरिपरिको आफ्नो नौसेना नाकाबन्दी हटाउन शुरू गर्नेछ र 30 दिनभित्र स्ट्रेट अफ हर्मुजमा सामान्य समुद्री यातायात पुनर्स्थापित गर्न काम गर्नेछ। हकीमा भारतले आज उरुग्वेलाई 3-2 पराजित गर्दै लगातार तेस्रो जीत दर्ता गरेको छ। तीन खेलमा 3 जीतका साथ भारत पुल ए को

शीर्ष स्थानमा रहँदै सेमी फाइनलमा प्रवेश गरेको छ। भारतले शनिबार चिल्ली र कोरिया बीचको खेलको विजेतासँग सामना गर्नेछ। फिफा विश्वकप 2026मा आज राति संयुक्त राज्य अमेरिकाको एटलान्टा स्टेडियममा समूह एमा चेकियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ। खेल भारतीय समय अनुसार राति 9:30 बजे शुरू हुनेछ। यस लगायत संयुक्त राज्य अमेरिकाको लस एन्जलस स्टेडियममा समूह बी को खेलमा राति 12:30 बजे स्विजरल्याण्डले बोस्निया र हर्जगोविनाको सामना गर्नेछ। प्रधानमन्त्रीद्वारा भिभाटेक 2026 शिखर सम्मेलनमा सम्बोधन, राष्ट्रपतिको आजदेखि मध्यप्रदेश र ओडिशाको 5 दिने भ्रमण, सरकारले पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको दियो जानकारी, संयुक्त राज्य अमेरिका र इरान बीच ऐतिहासिक समझदारी पत्र भयो लागू, अनि फिफा विश्वकपमा आज चेकियाको दक्षिण अफ्रिकासँग अनि स्विजरल्याण्डको बोस्निया र हर्जगोभिनासँग सामना। आकाशवाणीबाट समाचार पूरा भयो।